0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राजीनामाको झण्डै डेढ महिनापछि गृहमन्त्रीमा शोधन गुरुङको पुनरागमन, दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने निर्णय,
1: नारायण हिटी राजगरार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने,
0: सदनको गतिरोध बारे विपक्षीहरूको बैठक के निष्कर्षमा पुग्यो,
2: हाम्रो पहिलो प्राथमिकता जुन चाहिँ हामीले यथावत कायम राखेको छ तर सरकारसँगको संवादलाई चाहिँ कायम राखेर अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्यो,
0: र अफगानिस्तानमा महिला पक्राउको विरोधमा भएका प्रदर्शनमा तालिबानद्वारा गोली हानिएका विवरण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। पहिरन सम्बन्धी कडा धार्मिक नियम उल्लङ्घन गरेका महिलाहरू गिरफ्तार गरिएको विरोधमा भएको प्रदर्शनमा तालिबान फौजहरूले बल प्रयोग गर्दा एक महिला र एक बच्चाको ज्यान गएको पश्चिम अफगानिस्तानका स्वास्थ्य स्रोतहरूले बताएका छन्। विवरणहरूमा हेरात सहरमा भएको प्रदर्शन तितरबितर पार्न तालिबान फौजले गोली चलाएको जनाइएको छ। तालिबानले कसैको ज्यान गएको अस्वीकार गरेका छन् र प्रदर्शनकारीले हिजाब लगाउने ईश्वरीय जिम्मेवारीको विपक्षमा उभिएर शान्ति सुव्यवस्थामा खलल पुर्याएको बताएका छन्। बीबीसीका अनवर्सन एथिराजन भन्छन्,
4: सन् 2021
3: सत्ता कब्जा गरे यता अफगानिस्तानका तालिबान शासकहरूले महिलाहरूमाथि पहिरन सहित कैयौं क्षेत्रमा प्रतिबन्ध लगाएका छन्। उनीहरूले गर्ने इस्लामिक कानूनको कठोर व्याख्या अन्तर्गत महिलाहरूले घर बाहिर निस्कदा आफ्नो अनुहारसहित शरीरका सबै भाग ढाक्नुपर्छ। बीबीसीका अनवर्सन एथिराजन, स्थानीय बासिन्दाले उपयुक्त ढंगले हिजाब नलगाएको र पुरुष सदस्य बिना घर बाहिर निक्लिएको भन्दै हालै दर्जनौं महिलाहरू पक्राउ परेको जनाएका छन्। लेबननका संचार माध्यमहरूले इजरायलले दक्षिणमा अवस्थित टायर शहरमा ताजा हवाई आक्रमण गरेको जनाएका छन्। इजरायली सेनाले सम्भावित आक्रमणको केही घण्टा अघि मात्रै मानिसहरूलाई उक्त क्षेत्र छाड्न भनेको थियो। त्यसपछि हजारौं मानिसहरू उत्तरतर्फ भागेका थिए। आइडिएफले इजरायली सीमा नजिकैको क्षेत्रमा हमला गरेको जस्तो देखिन्छ र उक्त क्षेत्रमा भीषण विस्फोटनको आवाज सुनिएको थियो। इरान र इजरायल बीच लडाई रोक्ने सहमति भएको

0: 24 घण्टा नपुग्दै उक्त घटना भएको हो। चिनिया सेनासँग सम्बन्ध भएको आरोप लगाउँदै वासिङटनले आफ्नो देशका प्रमुख प्रविधि फर्महरूलाई राष्ट्रिय सुरक्षा जोखिमको सूचीमा राखेपछि बेजिङले संयुक्त राज्य अमेरिकाले चिनिया कम्पनीमाथि दमन गरेको आरोप लगाएको छ। चिनिया विदेश मन्त्रालयका एकजना प्रवक्ताले अमेरिकालाई उक्त त्रुटिपूर्ण अभ्यास सच्याउन भनेका छन्। अमेरिकाले थपेका फर्महरूमा अग्रणी ई कमर्स कम्पनी अलिबाबा र विद्युतीय कार निर्माता बीवाईडी समेत छन्। उक्त सूची अमेरिकी संस्थाहरूलाई चिनिया फर्मसँग काम गर्दाका जोखिमबारे चेतावनी दिन तयार पारिएको हो, तर त्यसरी सूचीकृत हुनुले कुनै किसिमको प्रतिबन्ध भने जनाउँदैन। श्रीलङ्काको अदालतले भ्रष्टाचारको आरोपमा तत्कालीन राष्ट्रपति महिन्द राजपक्षको सरकारका एकजना पूर्व कनिष्ठ मन्त्रीलाई 16 वर्षको जेल सजाय सुनाएको छ। साराना गुणवर्धनलाई सवारी र घर भाडामा लिँदा ठेकेदारहरूलाई बढी रकम दिएर घुस लिएको सहित विभिन्न चार अभियोगमा दोषी ठहर गरिएको हो। र इरानको फुटबल संघले विश्वकप फुटबलको समूह चरणका लागि आफ्नो टोलीलाई उपलब्ध गराइएको टिकट संयुक्त राज्य अमेरिकाले फिर्ता लिएको जनाएको छ। इरानी फुटबल संघले धेरै समर्थकहरूले समूह चरणमा हुने खेलहरू हेर्न अमेरिका जाने योजना बनाएको उल्लेख गरेको छ। इरानले छुट्याइएको टिकट रद्द गरिनु अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनको भावना विपरीत भएको भन्दै त्यसले राजनीतिक हस्तक्षेपबारे प्रश्न खडा गरेको उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। गृहमन्त्रीका रूपमा पुनः नियुक्त भएका सुदन गुरुङले विक्रम सम्बत 2058 साल जेठ 19 गते भएको राजदरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने घोषणा गरेका छन्। आज पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार स्थित गृह मन्त्रालयमा पदबहाली गरेसँगै गुरुङले यस्तो निर्णय गरेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्री परिषद विस्तार गर्दै गुरुङलाई गृह मन्त्रालय र महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका हुन्। एक रिपोर्ट। नवनियुक्त गृहमन्त्री गुरुङले पदबहालीसँगै आफूले 4 निर्णय गरेको बताए। तीमध्ये दोस्रो निर्णयका रूपमा दरबार हत्याकाण्डको विषय उल्लेख गर्दै उनले यसअघिका प्रतिवेदनहरूको अध्ययनका साथमा थप छानबिन गर्ने बताएका हुन्।
2: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने।
1: यस्तै उनले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय समेत गरेका छन्।
2: जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने।
1: त्यस्तै मन्त्री गुरुङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने दावी पनि गरे। साथै उनले छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुङ्गो लगाउने र हरेक फाइल खोलिने समेत बताए। बालेन नेतृत्वको सरकारमा यसअघि पनि गृहमन्त्री रहिसकेका गुरुङले सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि पदभार सम्हालेको 27 दिनमा राजीनामा दिएका थिए। आज बिहान बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदले सुदन गुरुङ सम्बन्धी छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको जानकारी दिएका थिए। यद्यपि सरकारले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन। विपक्षीहरूले सरकारले आफू अनुकूलको समिति बनाएर गुरुङलाई चोख्याउन खोजिएको आशंका प्रकट गर्दै आएका थिए। त्यस्तै विज्ञान प्रविधि मन्त्री पुनले पनि आजै पदबहाली गरेका छन्। त्यसक्रममा उनले आफूले पदमा छँदा विज्ञान प्रविधि र नवप्रवर्तनको जग बसाल्ने तर पूरै कार्यकाल पदमा नबस्ने बताए।
3: अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर 5 हो यो के अरे सरकार 5 मैले रात दिन काम गरेर बढीमा 3 बढीमा है मैले यहाँ घोषणा गर्छु बस्ने हो यो मन्त्री भएर खाने होइन। त्यसपछि चाहिँ के हुन्छ भने नयाँ युवा भाइ बहिनीहरूलाई एउटा राम्रो एउटा जग बसालेर बलियो फाउन्डेसन बसालेर अझै यो छोड्ने हो।
1: सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका पुन म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारका रूपमा निर्वाचित हुँदै पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन्। गुरुङ र पुनको नियुक्तिसँगै शाह नेतृत्वको मन्त्री परिषदको सदस्य संख्या 17 पुगेको छ। अब अर्को प्रसंग। संसदमा जारी गतिरोधबारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय छलफल गरेको भोलिपल्ट आज मुख्य विपक्षी दल नेपाली कांग्रेसले पनि अन्य विपक्षी पार्टीहरूसँग परामर्श गरेको छ। विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएका अभिव्यक्ति

0: व्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र उनले सदनमै उपस्थित भएर माफी माग्नुपर्ने माग गर्दै आएका छन्। विपक्षीहरूको यही अडानका कारण आज पनि संसद बैठक सञ्चालन हुन सकेन। यसै सन्दर्भमा हामीले मुख्य विपक्षी नेपाली काँग्रेसका सचेतक निष्कल राईलाई टेलिफोन सम्पर्क गरी सुरुमा विपक्षी दलहरूको छलफलबाट के निष्कर्ष निस्कियो भनेर सोधेका छौँ।
1: अहिले अत्यन्त महत्त्वपूर्ण कुरा भनेको चाहिँ बजेट सम्बन्धीको छलफल गर्नु पनि पर्ने स्थिति छ। यो डेटालाई खोल्नको लागि पनि हामीले पनि अब कसरी जाने भन्ने कुरामा अगाडि बढेको छ। त्यो भन्दै गर्दाखेरि हाम्रो तपाईँको पहिलो प्राथमिकता जुन प्रधानमन्त्रीज्यू आएर रोस्टरमा आफ्ना अभिव्यक्तिमाथि जुन थियो त्यसलाई तपाईँको पछाडि लिनुपर्ने कुरा चाहिँ हामीले यथावतै कायम राखेको छौँ, तर सरकारसँगको संवादलाई चाहिँ कायम राखेर अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्यौँ।
0: त्यो भनेको सदन चल्न दिएर पनि बहस जारी राख्ने विकल्प तर्फ अब तपाईँहरू प्रवेश गर्नु भएको हो मोटामोटी?
1: होइन, त्यस्तो पनि नबुझौँ, त्यसरी पनि नबुझौँ। हाम्रो तपाईँको कायमै छ, भोलिसम्म पनि हामी संवादमै रहन्छौँ, सत्तापक्ष सरकारसँग पनि संवादमै रहन्छौँ, र भोलिसम्मको स्थिति सदन चल्नुभन्दा अगाडिसम्मको स्थिति कस्तो रहन्छ, कस्तो बन्छ भन्ने कुरालाई निर्धारण गर्ने हो।
0: अब कतिपय सांसदहरूले मतदाताका कुरा राख्नबाट हामी वञ्चित भयौँ भनेर कुरा उठाउन थालिसक्नु भयो, कहिलेसम्म तपाईँहरू अडिग भइराख्नुहुन्छ त?
1: होइन, यो कुरो यस्तो छ, मतदाताको कुरा, आम नागरिकको कुरा, त्यो महत्त्वपूर्ण कुरा छ, त्यो हामीले पनि सम्झेका छौँ। तर त्योभन्दा अगाडि यो राष्ट्रियताको कुरा रह्यो, यो गम्भीर कुरामा प्रधानमन्त्रीज्यू सम्माननीय सदनमा आएर उहाँले राख्नु भएको कुरा सर्वभौम सम्पन्न मुलुक हाम्रो जस्तो मुलुकको विपक्षमा छ, त्यसले गर्दाखेरि हाम्रो तपाईँको यो आन्दोलनको स्वरूप त कायमै रहन्छ।
0: अब यहाँ सत्ता पक्षले हिजो छलफलका क्रममा पनि परराष्ट्र मन्त्रीले त्यस विषयमा कुरा राख्ने, नभए सत्तारूढ दलकै सभापतिले पनि कुरा राख्ने भन्ने कुरा पनि आयो, र परराष्ट्र मन्त्रीले एक हदसम्म विभिन्न फोरमहरू मार्फत त्यसलाई प्रष्ट पार्ने कोसिस गर्नुभएको पनि देखियो। तपाईँहरूले पनि बिचको केही बाटो देखिराख्नु भएको होला नि त, तपाईँहरूले केही सुझाउनु हुँदैन?
1: होइन, एउटा कुरा चाहिँ के हो भनेर भन्नुहुन्छ भने प्रधानमन्त्रीज्यूले आएर बोल्नुभएको गल्ती उहाँले आफूले बोल्नु भएको छ, त्यसले गर्दाखेरि त्यसमा तपाईँले ढाकचोक गर्न परराष्ट्र मन्त्रीज्यू आएर भन्ने कुरो हो, त्यो पनि त्यति राम्रो उचित होइन। परराष्ट्र मन्त्रीज्यू मात्र होइन, अरू कसै सरकारका मान्छेले प्रधानमन्त्रीज्यूको स्टेटमेन्टलाई तपाईँको त्यहाँनिर आएर भनिदिनु भयो हुन्छ, तर त्यो स्टेटमेन्ट तपाईँको कस्तो स्टेटमेन्ट हुन्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूले बोलिसके पछाडि फेरि परराष्ट्र मन्त्री मन्त्रालय निकालेको विज्ञप्ति जस्तो त्यो चाहिँ क्रस होल्डिङ अकुपेसन मात्र हो भन्ने जस्तो हो भने चाहिँ त्यस्तो त त्यो कुरा होइन, त्यसले त झन् विषयान्तर गर्छ, त्यही कुरा हामीले पनि हामीलाई सशङ्कित बनाएको हो।
0: तपाईँहरूले ठ्याक्कै खोज्नु भएको के त राईजी, प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुपर्छ, आशय व्यक्त गर्नुपर्छ भन्ने मात्रै हो कि रेकर्डबाटै हटाउने, माफी माग्ने आदि इत्यादि सबै गर्नुपर्छ भन्ने अडान
1: तपाईँको? आफ्नो अभिव्यक्ति प्रति उहाँले आत्मालोचना गर्नुपर्छ, समयमा तपाईँको त्यो गलत थियो भनेर भन्नुपर्छ, रेकर्डबाट पनि ती खालको कुरा हटिनुपर्छ, किनभने सम्माननीय प्रधानमन्त्रीज्यूले बोल्नु भएको कुरा भनेको त्यो भोलिको दिनमा पनि तपाईँको नजिकको रूपमा बस्छ, त्यो एकदमै गम्भीर विषय छ, त्यो गम्भीर विषयलाई हामीले त उठान गरेको त छौँ।
0: अब सत्ता पक्षको छलफलमा पनि तपाईँहरूले भाग लिनुभयो, विपक्षी सहयात्रीहरूसँग पनि आज संवाद गर्नुभयो, भोलिको लागि सदनको बैठक आह्वान गरिएको छ तर अहिलेसम्म कुरा मिलिसकेको छैन, अब यो छलफल कसले कसरी अगाडि बढाउँछ र तपाईँहरू टुङ्गोमा पुग्नुहुन्छ?
1: छलफल अगाडि बढ्छ, अब यो यसको इनिसिएसन लिनुपर्ने खासमा सत्ता पक्षले हो, सरकारले हो, तर हामीले पनि तपाईँको यसको इनिसिएसन लिइरहेछौँ, यो डेडलक सधैँभरि राख्नु हुँदैन भन्ने कुरामा हामी पनि गम्भीर छौँ, त्यसले गर्दाखेरि अहिले चाहिँ भोलिसम्मको लागि तपाईँको हामी संवाद त खुल्लै राखिरहेको छौँ नि त, हामी सम्पर्कमै पनि छौँ, सत्ता पक्षसँग पनि सम्पर्कमा छौँ, प्रतिपक्ष दलहरूसँग पनि संवादमा छौँ, संवाद सहकार्यमा परिणत हुन्छ भन्ने म चाहिँ आशा गर्छु।
0: उनी थिए नेपाली काङ्ग्रेसका सचेतक निष्कल राई। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अब एउटा प्रसंग संक्षेपमा। जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध दायर सहकारी ठगी सम्बन्धी मामिलाबाट संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ। महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिलहरूले आरोप पत्र संशोधनका लागि निवेदन दिएका थिए। न्यायाधीश मोहन सुवेदीको इजलासले आज उक्त संशोधन स्वीकृत गरेको श्रेष्ठदार प्रभाकर कुमार मल्लिकले बीबीसीलाई जानकारी दिए। उनका अनुसार लामिछाने विरूद्धको सहकारी ठगीको अभियोग भने यथावत रहनेछ। यसअघि कास्की जिल्ला अदालतले पनि लामिछाने विरूद्ध लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग हटाउन अनुमति दिएको थियो। यद्यपि लामिछाने विरूद्ध संगठित अपराध सम्बन्धी मुद्दा काठमाडौँ र रूपन्देही जिल्लामा अझै कायम छ। सम्पत्ति शुद्धिकरणको मुद्दा भने कास्की जिल्ला अदालतमा मात्रै दर्ता गरिएको थियो। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम अफगानिस्तानमा तालिबान फौजहरूले कट्टर धार्मिक पहिरन सम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा महिलाहरू पक्राउ गरिएको विरोधमा भएका प्रदर्शनमाथि गोली चलाएको खबर आएका छन्। हैरातमा कम्तीमा दुईजनाको ज्यान गएको बताइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजनको रिपोर्ट फणीन्द्र दाहालबाट।
2: सन् 2021 सत्ता नियन्त्रणमा लिए यता इस्लामिक कानूनको कठोर व्याख्या गर्दै तालिबानहरूले महिला लक्षित कैयौँ प्रतिबन्धहरू घोषणा गरेका थिए, जसमा पहिरन सम्बन्धी नियमहरू पनि समावेश थियो। त्यसमा महिलाहरूले घर बाहिर निस्कदा पूर्ण रूपमा अनुहार ढाक्नुपर्ने जनाइएको थियो। हेरातका बासिन्दाले तालिबानका नैतिकता सम्बन्धी प्रहरीले महिलाहरूलाई शरीर ढाक्ने गरी बुर्का नलगाएको आरोपमा पक्राउ गरेको जनाएका छन्। तालिबानले सञ्चालन गरेको सञ्चार मन्त्रालयले हेरातमा केही पनि अस्वाभाविक नभएको भन्दै पोसाक सम्बन्धी आचरण ईश्वरीय आदेश भएको जनाएको छ। सरकारी दमनसँगै हेरातमा घरबाट बाहिर जाने महिलाहरूको संख्या उल्लेख्य रूपमा घटेको कैयौँ बासिन्दाहरूले बताएका छन्। एकजना महिलाले अवस्था सहन गर्न नसकिने प्रकृतिको रहेको जनाएकी छन्। अफगानिस्तानस्थित राष्ट्रसङ्घीय मिसनले यसअघि पोसाक सम्बन्धी नियम उल्लङ्घन गरेकोमा महिलाहरू पक्राउ गरिएको प्रति चिन्ता व्यक्त गर्दै त्यसले मानवाधिकार सम्बन्धी गहिरो प्रश्नहरू उठाएको बताएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।